0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: रेडियो एनआरएन 99.1।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म र फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई यतिखेर काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ र विशेष गरी राजनैतिक परिचर्चा यतिखेर निकै ठूलो सरगमीका साथ अगाडि भएको छ। आदरणीय श्रोता, अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसका पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व देखिएको छ। विश्वासको शिर कहिल्यै नझुक्ने उपसभापतिमा निर्वाचित डाक्टर चन्द्र भण्डारीले बताइरहँदाखेरि पार्टी बाहिरका जेएनजी पुस्तालाई पनि कंग्रेसमा जोड्ने महेश मधु आचार्यले बताउनु भएको छ। कंग्रेसलाई एकताबद्ध र गतिशील बनाउने कुरामा हामी अग्रपंक्तिमा रहन्छौं भनेर महामन्त्री प्रदीप पौडेलले बताइरहँदाखेरि आदरणीय श्रोता, डिला संग्रौला नेपाली कंग्रेसको पहिलो महिला महामन्त्री बन्नुभएको छ। इतिहासमा चाहिँ महिला महामन्त्री पहिलो पटक बन्दै गर्दाखेरि डाक्टर डिला संग्रौलाका पनि आफ्नै इतिहासहरू छन्, राजनीति छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौं। गृहमन्त्री सुदन गुरूङ भारत जाँदै गर्दाखेरि प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको पूर्व सन्ध्यामा गृहमन्त्री त्यहाँ प्रस्थान गरेका छन् र नेपाल भारतको सम्बन्धका विषयहरूलाई पनि आज हामी जोड्न चाहन्छौं। कूटनीतिक हिसाबले कस्तो छ त नेपाल र भारतको सम्बन्ध, अन्तर्राष्ट्रिय नीति हाम्रो के हो, अन्तर्राष्ट्रिय रूपमा नेपालको आजको छवि कहाँ छ, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज सम्झिनै पर्छ नेकपा संयुक्तका नेता एवं जनता टेलिभिजनका अध्यक्ष डाक्टर विजय कुमार पौडेलको मृत्यु भएको खबर पनि आएको छ। यसप्रति हामी हार्दिक श्रद्धांजली पनि अर्पण गर्न चाहन्छौ। आदरणीय श्रोता, शोक सन्तप्त परिवारहरूप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्, यस विषयमा पनि आजको बहसमा हामी कुरा गर्न चाहन्छौ। र अहिलेको पछिल्लो अवस्थालाई हामीले जोड्ने हो भने नेपालको राजनीति अब कता जाँदैछ, नेपालको राजनीति, नेपालको पोलिटिक्सलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता र सरकार आइसके पछाडि नेपालको राजनीति स्थिरतातर्फ अगाडि बढ़िरहेको छ त, नेपालका हरेक प्रशासनिक विंग्सहरू अगाडि बढ़िरहेका छन्, राम्रोसँग चलिरहेका छन्, भ्रष्टाचार नियन्त्रण भएको छ, सुशासन आएको छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

चाड पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।

0: हजारौं विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: यहाँ हाम्रो बेसमा पूर्व प्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद,
1: नमस्कार। अब आजको नेपाली बहसको शुरूआतमा अब नेकपा संयुक्तका नेता डाक्टर विजय पौडेलको मृत्यु भयो, यो खबरले चाहिँ निकै भाव्यवल पनि बनाएको छ। अब नेपाली कम्युनिष्टको इतिहासमा उहाँको परिवार र डाक्टर विजयलाई चाहिँ कसरी चिन्नुहुन्छ?
2: डाक्टर विजय पौडेललाई म धेरै अगाडिदेखि चिन्दछु, चिन्दथेँ। उहाँले विद्यार्थी कालदेखि नै र पछि अर्थशास्त्रमा विद्यावारिधि गरिसकेपछि निरन्तर बुद्धिजीवी क्षेत्रमा र तत्कालीन नेकपा एमालेमा र पछि गएर नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा काम गर्नुभएको थियो। उहाँ प्रसिद्ध साहित्यकार मोहननाथ प्रसिद्धका छोरा हुनुहुन्छ। उहाँको आकस्मिक निधनको खबर सुन्दा म त स्तब्ध भएको छु र उहाँप्रति मेरो हार्दिक श्रद्धाञ्जली छ। प्रसिद्ध साहित्यकार मोहननाथ प्रसिद्ध लगायत उहाँका सबै शोकाकुल परिवारजनमा म गहिरो संवेदना प्रकट गर्न चाहन्छु र यसको साथसाथै उहाँ संचारको क्षेत्रमा, पछिल्लो कालमा शिक्षण संस्थाको क्षेत्रमा पनि क्रियाशील भएको जानकारी भइ नै रहन्थ्यो र त्यो जनता टेलिभिजनमा पहिले पहिले मैले पनि कहिलेकाहीँ त्यहाँ मलाई पनि अन्तर्वार्ताको लागि बोलाइएको थियो। हामीले पनि छलफल गरेका थियौं, बहस गरेका थियौं र अहिले उहाँको त्यो आकस्मिक निधनको खबरले धेरै नै दुःख लागेको छ।
1: अब डाक्टर साहब, नेपालको पछिल्लो राजनैतिक घटनाक्रम पनि त्यही तरिकाले चाहिँ अगाडि बढ़िरहेको छ। अहिले यो चोलेन्द्र शमशेर राणा पक्राउ, त्यस पछाडि चाहिँ उनी सम्बद्ध व्यक्तिका घरका खानतलासीका विषयहरू र न्यायाधीशहरू तर्सिएको विषय पनि चर्चामा आउने गर्दछ। सरकारका अहिलेका गतिविधिहरू र जुन तरिकाले सुशासन केन्द्रित ढंगले अगाडि बढ़छ सरकार भन्ने तरिकाले चाहिँ सरकारका मन्त्री प्रधानमन्त्रीहरू गइराख्नु भएको छ, अहिलेको प्रक्रियालाई चाहिँ कसरी लिनु भएको छ?
2: सरकार बनेदेखि यताका धरपकड़का कतिपय घटनाहरूलाई हेर्दा राज्यले संविधान र कानून बमोजिम विधि र प्रक्रिया अनुसार प्रमाणको आधारमा कानूनी कार्यवाही अगाडि बढ़ाउने भन्दा त्यो सरकार र पार्टीका उच्च तहका व्यक्तिहरूले आफूलाई जोगाउनको लागि अदालतदेखि प्रशासनसम्म हस्तक्षेप साँटगाँठ गरेका घटनाहरू देखिन्छन् र अरूप्रति सुच्छेचारी किसिमले अदालतमा गएर गिरफ्तारी गर्नेदेखि लिएर बिना प्रमाण मानिसहरूलाई आलोचना गरे बापत सरकारका कतिपय दृष्टिकोणहरू, कतिपय नीतिहरू र कतिपय गलत क्रियाकलापहरूलाई आलोचना गरे बापत, टिप्पणी गरे बापत गिरफ्तारी गरेको पनि देखिन्छ। तर जहाँसम्म पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबहराको प्रश्न छ, अब उहाँलाई जसरी गिरफ्तार गरियो, राति त्यो प्रक्रिया जुन किसिमले गरियो, पुर्जी दिइएन, पहिले उहाँलाई लगेर अपराध अनुसन्धान शाखामा लगेर राखियो, मोबाइल खुसियो भनियो, मानव अधिकार आएको टोलीलाई भेट्न दिइएन, आफन्तलाई भेट्न दिइएन भनियो, त्यो त एकदमै ठूलो अपराधीप्रति गर्ने व्यवहार हो। पछि गएर सरकारले होइन, उहाँलाई त सुरक्षाको लागि हामीले थुनेका हौं भनियो र एउटा उहाँको छोराको नाममा कागज गरिएको, हामीले सुरक्षा पाऊ भनेर कागज गरिएको पनि बाहिर आयो, तर पछि त्यो कागज किर्तिको पनि भनियो। फेरि पूर्व प्रधान न्यायाधीश राणाजीको ले आफ्ना आफन्तहरू कतिपयले भेट्दा होइन, मलाई अत्याचार गरियो, यस्तो गरियो, जबरजस्ती गरियो भनेको भनेर पनि आयो, तर पछि गएर त्यो घटनाक्रमले यस्तो मोड लिएको पनि देखियो। होइन, उहाँले त एकदमै ठूल्ठूलो भ्रष्टाचार गर्नुभएको छ, धेरै ठूल्ठूला पोकाहरू धनका ओसार्नु भएको छ, त्यसमा न्यायाधीशसँग मेलो मतो गरेर साँटगाँट गरेर उहाँले गर्नुभएको छ भन्ने कुरा आयो। यो कस्तो हो भने यो विरोधाभास भयो। सरकारले कुनै पनि व्यक्तिले साँच्चीकै ठूल्ठूला भ्रष्टाचार काण्ड गरेको छ, न्यायाधीशहरूभित्र साँटगाँट गरेर आफू पदमा बाहिर बसेर पनि निजले त्यहाँ अनियमित र काम गरेको छ, घुस लिएको छ भने कारवाही गर्नुपर्छ। यसमा कुनै व्यक्तिप्रति म लैजा गर्ने कुरा आउँदैन। सरकारले त्यस्तो गर्यो भने हामीले धन्यवाद पनि दिनुपर्छ। तर यो घटनामा प्रत्येक घटना, प्रत्येक त्यस चरणमा गरिएका कामहरू, एउटा काम अर्को प्रति विरोधाभास र अन्तर्विरोधी देखिएको छ। स्वयं त्यो अन्तर्विरोधी हामीले गरेको होइन, तपाईँले पत्रकारिताको संचारको माध्यमबाट गर्नुभएको होइन, सरकारले आफ्नै भनाइले आफै एउटा कुरालाई अर्को कुरासँग अन्तर्विरोधी बनाएको छ, यसले आशंका उत्पन्न हुन्छ। अब यसमा जो कतिपय व्यक्तिहरू उहाँसँग गाँसिएका भनेर आएको छ, सरकारले ठोस रूपमा यो यो काम गरेको हुनाले यो प्रमाणको आधारमा हामीले गिरफ्तार गर्यौं भन्नु पर्यो। अब एकजना व्यक्तिलाई एउटा कुरामा भनेर गिरफ्तार गर्यो सरकारले नि भन्यो, पछि गएर उसलाई अर्को मुद्दा लगाइयो। अब यसले के देखाउँछ भने कतै सरकारले यो जुन अहिले चर्चा चलिरहेको थियो उहाँले को राजनीतिज्ञसँग साँगाट गर्नुभयो सरकारको विरूद्धमा उहाँले योजना बनाउने कुरामा सहयोग गर्नुभयो भन्ने जुन कुराहरू पनि सँगसँगै आएको हुनाले कतै यही कुराको आधारमा सरकारले एउटा कुरा उठाएर अनि त्यो कहाँनिर फसाउन सकिन्छ भनेर खोजी गरेको त होइन भन्ने जस्ता कुरा पनि देखिने, यस्तो नहोस्। सुशासनको लागि एउटा विधिबाट चलेको प्रणाली लोकतान्त्रिक प्रणाली र जुन हामीले मूलभूत रूपमा संसदीय प्रणाली अंगीकार गरेका छौं, यो प्रणालीमा नेपालको संविधानमा जस्ता मौलिक अधिकारको व्यवस्था गरिएको छ त्यसरी सरकारले काम गर्न पाउँदैन। यसो गर्यो भने त्यो सरकारको सुच्छेचारी निरंकुश र कानून र विधिको विपरीतको गतिविधि हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। त्यसकारण सरकारले कुनै पनि व्यक्तिले कानून मिच्यो, अनियमित काम गर्यो, आपराधिक क्रियाकलाप गर्यो भने चाहे त्यो सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरू हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूका पनि कयौं कुराहरू आएका छन् नि त, चाहे त्यो अहिले त साँच्चीकै भन्नुहुन्छ भने मलाई यति दुःख लाग्छ, यत्रो ठूलो परिवर्तन भयो, राष्ट्र यत्रो ध्वंस भयो, यत्रो हामीले क्षति भोग्यौं, यति ठूलो चरणबाट हामी 7 सालदेखि अहिलेसम्म भन्यो भने एक प्रकारले प्रयोगशाला जस्तो हामी भइरहेका छौं देश, यस क्रममा हामी यति धेरै कमजोर बनाइएका छौं, यति धेरै ठूलो हाम्रो क्षति भएको छ। अब अहिले आएर फेरि अब मान्छेका अनेक प्रकारका अनियमित कुराहरू, भ्रष्टाचारका कुराहरू, अनैतिक गतिविधिका कुराहरू, बोलाइमा कुनै ठेगान छैन, राज्यको मर्यादा छैन, राज्यका नरम शक्तिको संरक्षण गर्ने त्यसको मर्यादा, त्यसका कतिपय सांकेतिक कुराहरू, प्रतीकहरूकोमा कुनै हेक्का छैन। यसरी गयो भने हामी जस्तो प्रकारको संवेदनशील भू राजनीतिक अवस्थामा छौं, चीन र भारत जस्ता विशाल देशहरू हाम्रो छिमेकमा छन्, अमेरिकी जस्तो शक्तिशाली देश, अमेरिका जस्तो शक्तिशाली देशका यहाँ प्रभावहरू, उसका हस्तक्षेप कस्ता छन् भन्ने कुरा, द ग्रे जोन र अन्य कयौं संस्थाका गतिविधिका प्रतिवेदनहरू जसरी बाहिर छताछुल्ल भएका छन्, अब यस्तो स्थितिमा हामीले आफ्नो राष्ट्रको सर्वोपरि हितमा काम गर्दा सरकारले त सबभन्दा बढ्दा संयमित, सबभन्दा बढ्दा विधि पद्धति र अनुशासनमा हिँड्ने, कानूनको पालना गर्ने, मर्यादाको पालना गर्ने, राज्यको सुरक्षा गर्ने, जनताको रक्षा गर्ने काम गर्नु पर्यो भनाइ हो मेरो।
1: अब एउटा कुरा डाक्टर साहब, जस्तो अब जुन तरिकाले चाहिँ पछिल्लो समय सरकारले सुशासनका कुरा र अब कूटनीतिक हिसाबले पनि छिमेकी राष्ट्रहरूसँगका सम्बन्धका विषय अब निकै ठूलो पिटण्डा बाढ़ीको हामीले बेहोर्नु परेको छ, अस्ति मात्र बुढी गण्डकी बाढ़ीले पनि फेरि तहस नहस पारेको छ, अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि लिएर चाहिँ अब विकासका लागि सरकारले काम गर्ने भनेर चाहिँ जुन किसिमको तरिकाले अगाडि बढ़ाएको छ, आज अब प्रधानमन्त्रीको भारत भ्रमणको विषयको पनि सँगसँगै चर्चा भएको छ, गृहमन्त्री भारत गएका छन् र अहिलेको परिस्थितिमा चाहिँ हामी छिमेकीसँग कुन

कमजोर बनाइएको छ। कुटनीतिज्ञ भनेर राजदूतमा नियुक्त भएका व्यक्तिहरू विभिन्न नियोगमा पठाइएका व्यक्तिहरू नै यसो हेर्यो सान्डगाटबाट भागबण्डाबाट खुसीलाई कसलाई खुसी पार्छ।

0: सारो विषयमा सारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
3: इस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो महिला महामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत पनि छ, धेरैभन्दा धेरै बधाई पनि छ। डाक्टर डिला संग्रौलालाई हामी जोड्ने प्रयत्न गरिरहेका छौँ। आदरणीय श्रोता, नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री र अहिलेको अवस्थामा नेपाली कंग्रेसले विशेष महाधिवेशन पछि 15 महाधिवेशन गरेको छ र 15 महाधिवेशनले एक किसिमको फरक प्रकारको पदाधिकारी टीम चाहिँ चयन भएर आएको छ। नेपालको नेपाली कंग्रेसको इतिहासमा डिला संग्रौला कंग्रेसको पहिलो महिला महामन्त्री बन्न सफल हुनुभएको छ र नेपाली कंग्रेसलाई अब उहाँहरूले कसरी अगाडि डोर्याउनुहुन्छ, सबैलाई मिलाएर लैजान सक्ने र सबैको कंग्रेस बन्न सक्ने क्षमता यतिखेर नेपाली कंग्रेसले राख्छ त आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, यतिखेर हामीसँग हुनुहुन्छ नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो कंग्रेसको महिला महामन्त्री, हामी बहस गर्न खोजिरहेका छौं आदरणीय श्रोता। र अहिलेको पछिल्लो नेपालको राजनीतिक घटनाक्रमले नेपाली कंग्रेसलाई जुन मोडमा उभ्याएको छ, जुन ठाउँमा उभ्याएको छ, त्यो प्रकारले चाहिँ कंग्रेसलाई अब गगन थापाको नेतृत्वले एक ठाउँमा उभ्याएर लैजान सक्ने क्षमता राख्ने कुरा र कंग्रेसबाट तितरभित्र भएका पक्षहरूलाई पनि एकजुट बनाएर लैजान सक्ने कुरालाई चाहिँ आज हामी जोड्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको यो 15 महाधिवेशनले के सन्देश दिएको छ, कंग्रेसको यो महाधिवेशनले कंग्रेसलाई कहाँ पुर्याउँदैछ, बलियो बनाउन सक्छ त? डाक्टर डिला संग्रौला नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो कंग्रेसको महिला महामन्त्री हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई धेरै धेरै बधाई छ, शुभकामना, नमस्कार।
4: हजुर, धेरै धेरै धन्यवाद।
3: अब महिला महामन्त्री, नेपाली कंग्रेसको इतिहासमा पहिलो महामन्त्री होइन डाक्टर साहब?
4: हजुर।
3: अनि राम्रै मत ल्याएर विजय पनि हुनुभयो, प्रतिस्पर्धा निकै रोचक थियो। डिना उपाध्याय, मालासी उपाध्याय डिना र रीता खनाल र डाक्टर डिला संग्रौलाको प्रतिस्पर्धा चाहिँ धेरैको नजर थियो क्या महिला महामन्त्रीमा। के भन्न चाहनुहुन्छ यतिखेर महाधिवेशन प्रतिनिधिहरूलाई?
4: सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरू, शुभेच्छुक सहयोगी सबैलाई म हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछु। नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक निर्वाचित महिला महामन्त्री बन्न पाउँदा मलाई गर्व लागेको छ। अझ मेरो जिम्मेवारी थपिएको मैले महसुस गरेको छु।
3: अब डाक्टर साहब, नेपाली कंग्रेसको अहिलेको अवस्था जसरी हुन त अब तपाईँहरू चाहिँ इतिहासकै धेरै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँमा आउनुभयो र त्यहाँबाट चाहिँ निर्वाचित भएर आउनु भएको छ, कंग्रेसलाई बलियो बनाउने कुरा, अहिलेको कंग्रेसलाई यो कमजोर धरातलबाट यसलाई उठाउने कुरा पनि त तपाईँहरूको काँधमा त निकै ठूलो जिम्मेवारी आयो नि त डाक्टर साहब, कसरी बहन गर्नुहुन्छ?
4: अहिलेको परिस्थितिमा नेपाली कांग्रेसलाई अझ सशक्त, बलियो, जनताको आशा र भरोसाको केन्द्रबिन्दु बनाउनु पर्ने हाम्रो प्रथम दायित्व छ र पार्टीलाई पनि सुदृढीकरण गरेर नयाँ उचाइ र नयाँ परिवेशबाट लैजानु पर्ने अर्को परिस्थिति पनि छ। दुवै परिस्थितिलाई आकलन गरेर अहिले निर्वाचित भएर थुप्रै पदाधिकारी आइसक्नु भएको छ, मतगणना जारी छ, सम्पूर्ण एक दुई दिनभित्र सम्पूर्ण चाहिँ पदमा निर्वाचित भएर आउने क्रम चाहिँ सकिन्छ जस्तो मलाई लाग्छ। सर्वप्रथम सबै साथीहरूलाई आभार प्रकट गर्दै अब नेपाली कांग्रेसलाई यो 15 महाधिवेशनबाट कतिपय हामी जित्यौं, कतिपय पराजित पनि भएका छौं, यो सबैलाई मिलाएर एकताबद्ध बनाएर सबैको मन जितेर लैजानु पर्ने आजको आवश्यकता छ र रूपान्तरण हाम्रो प्रमुख एजेण्डा थियो। त्यही एजेण्डा मार्फत हामीले एउटा विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई 8-9 महिनाभित्र नै फेरि नियमित महाधिवेशन गरेर एउटा उचाइ एउटा चाहिँ नयाँ बाटोसम्म पुर्याउने प्रण साथ फेरि जिम्मेवारी वहन गरेका छौं। अब कसैले सानोमन गर्नु पर्दैन, पदीय जिम्मेवारीमा कतिपय पुग्नुभयो होला, कतिपय पुग्न सक्नु भएन, तर सबैलाई जिम्मेवारी दिएर अगाडि लैजानु पर्ने आवश्यकता छ। आदरणीय सभापति गगन कुमार थापा, ले भनिसक्नु भएको छ त्यही बाटो र त्यही मार्गमा हामी हिँडिरहेका छौँ।
3: डाक्टर साहब, नेपाली कंग्रेसको यति ठूलो पुरानो दल, लोकतान्त्रिक पार्टी, महिला महामन्त्रीका रूपमा चाहिँ विजय हौला, यो पोजिसनमा पुगौला भन्ने अपेक्षा लिनुभएको थियो? डाक्टर साहब, हिजो अस्ति मात्रै सहमहामन्त्री भनेर बोलाउँथ्यौं, यो क्षणभरमै अब महामन्त्री बन्नु भएको छ?
4: यस्तो मेरो भन्दा पनि तपाईँ लामो समयदेखि नै नेपाल महिला संघको राष्ट्रिय अध्यक्ष भएर मेची महाकाली महिला सशक्तिकरण र पार्टीभित्र पनि महिला नेतृत्वमा पुग्न नसकेको परिस्थिति, महिला उत्पीडन, पीड़ा र हिंसाबाट कसरी महिलालाई नेतृत्वमा पुर्याउनु पर्छ भनेर काम गरिसकेको व्यक्ति पनि पर्छु। अर्को कुरा, नेपाली कांग्रेसको तल्लो संगठनदेखि माथिल्लो संगठनसम्म लामो समयदेखि विद्यार्थी जीवनदेखि काम गरिरहेको व्यक्ति पनि पर्छु। त्यसैले जसले राजनीति गर्नुभएको छ, जसले पनि एउटा आशा भरोसा देख्छ, एउटा सपना देख्छ पार्टीको उच्चतम निकायमा पुगौं र नेपाली कांग्रेसलाई उचाइमा पुर्याउ, सबैको आशा र भरोसा लाग्दो पार्टी बनौं भन्ने कुरा त जसले पनि देख्छ। त्यसै कारणले सहमहामन्त्री भइसकेको हुनाले फेरि रूपान्तरणको अभियान अझै अधुरो थियो, त्यसलाई साकार पार्नु थियो, त्यसको लागि पनि पुग्नुपर्छ भनेर साथीहरूको आवाज थियो। त्यसमा म उभिए, मैले साथ पाएँ, त्यसैले गर्दा आज सफल भएको छु। र यो सफलता मात्र होइन, पद मात्र होइन, प्रतिष्ठा मात्र होइन, कांग्रेसलाई सबभन्दा बलियो बनायौं भने मात्र यो पद र प्रतिष्ठा भन्दा पनि माथि नेपाली कांग्रेस छ, त्यसपछि अझ जनता र देश छ मेरो लागि।
3: अब अहिले जसरी कंग्रेस प्रतिपक्षको भूमिकामा छ, सत्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको हातमा छ, कतिपय विषयहरू चाहिँ प्रसंगहरू चाहिँ सत्ताका काम कारवाहीका विषयहरूमा पनि उठि नै रहेका छन्, जुन ग्यापमा चाहिँ वा ग्राफमा चाहिँ आज नेपाली कंग्रेस छ, यसले सत्तालाई खबरदारी गर्ने र देशमा उन्नत लोकतन्त्रलाई जगेर्ना गराइराख्ने र जनताका आवाजहरूलाई सुसूचित गरिराख्ने तौरमा चाहिँ आज कंग्रेस छ कि छैन?
4: एकदम छ। हामीले जनताका कुरा भन्दा जनतालाई केन्द्रबिन्दु सरकारले बनाएन, जनताका जनसवाल जनजीविकालाई पनि मुखरित गरेन भने हामी जहिले पनि सशक्त प्रतिपक्षको रूपमा सदनभित्र प्रस्तुत भइरहेका छौं, अझ यसलाई सशक्त बनाउँछौ। अझ जनताबाट सरकार टाढा भाग्यो, एकाङ्गी भयो भने हामी संगठन र सड़कबाट पनि त आवाज उठाउन पछि पर्ने छैनौं। तर राम्रा कुरा आए, राष्ट्र र जनतालाई मुखरित छन् भने सधैँ विरोधको लागि विरोध गर्ने पद्धति र प्रवृत्तिबाट टाढा रहेर रचनात्मक प्रतिपक्षको पनि भूमिका हामीले खेलिसकेका छौं, त्यो भूमिका फेरि हामी खेल्नेछौं।
3: अब डाक्टर साहब, सम्पूर्ण पदाधिकारीहरूको त नतिजा आइ नै सकेका छ, अब केही नतिजा आउन अझै पनि बाँकी छ, काउन्टिङ भइ नै रहेको छ, यसले कंग्रेसलाई एक दिक्का बनाएर अगाडि बढ़ायो कि फेरि अब यही कंग्रेसको पनि संस्थापन र इतर बनायो यो महाधिवेशनले?
4: अब नेपाली कांग्रेसमा संस्थापन र इतर पक्ष भन्ने छैन, गणतन्त्रको अन्त्य भएको छ। सधैँ नेपाली कांग्रेसको अधिवेशन हुँदै गर्दा पक्ष विपक्ष तपाईँले भने जस्तो धेरै गुटहरू जन्मिने, त्यही गुटको आधारमा नेतृत्व स्थापित हुने परम्परा थियो, त्यो परम्परालाई 15 महाधिवेशनले तोडेको छ। जति साथीहरू जितेर आउनु भएको छ सबै मतदाता महाधिवेशन प्रतिनिधिज्यूहरूले मत प्रदान गरेर जित्नु भएको छ, त्यसैले कांग्रेसमा अब गुट छैन। हामी सबै राष्ट्रियता, लोकतन्त्र र समाजवाद आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वमा एकताबद्ध भएर लागेका छौं।
3: अब गुट छैन भन्नुभएको छ, फेरि असन्तुष्टहरूलाई जाने ढोका पनि ओपन छ नि त फेरि?
4: त्यसलाई सबै साथीहरू जसरी 15 महाधिवेशनबाट तल्लबाट नै सहभागी भएर प्रत्युत्व गरेर आउनु भएको छ, ती साथीहरू नेपाली कांग्रेसलाई बनाउन आउनुभयो, नेपाली कांग्रेसलाई नयाँ ढंगले लैजान आउनुभयो, कांग्रेसभित्र रूपान्तरण गर्न आउनुभयो, कांग्रेसलाई शून्य सहनशीलता भ्रष्टाचारमा पुर्याउन आउनुभयो, जनतालाई चाहिँ कसरी सेवा गर्ने भनेर आउनुभयो। त्यसै कारणले गर्दा सबैको उद्देश्य र लक्ष्य एउटै भएको हुनाले अब हामी अर्को बाटो पक्रनु पर्ने अवस्था छैन, बाटो एउटै छ, त्यो राष्ट्र जनता। चुनौती
3: जाँदै पन्ध्रौं महाधिवेशनले अब कंग्रेस एक ढिक्का छ, कंग्रेस बलियो भएर आउँछ, युवाहरूको पार्टी कंग्रेस हो, जिन्जी पुस्तालाई पनि कंग्रेसले समेटेको छ, विवाद रहित कंग्रेस बन्दैछ भन्ने कुराको चाहिँ दावी कसरी गर्न सक्नुहुन्छ?
4: अहिलेको पन्ध्रौं महाधिवेशनले मैले अघि नै भनिसके कांग्रेस विभाजित छैन, एकताबद्ध छ र एउटा लक्ष्य जहिले पनि थियो जेएनजी विद्रोह पछाडि युवा नेतृत्वमा आउनुपर्छ। आज 21 जना युवाहरू चुनिएर नेतृत्वमा पुग्दै हुनुहुन्छ, पेसाकर्मी विभिन्न वर्ग तह र तबकाका साथीहरू पनि पुग्दै हुनुहुन्छ। सबैले आफ्ना सवालहरू आफ्ना मुद्दाहरूलाई मुखरित गर्नुहुन्छ। त्यसैले नेपाली कांग्रेस हेर्दा विभिन्न जात जाति भाषा भाषी वर्ग समुदाय सबैको साझा फुलबारी हो। सबैले अपनत्व महसुस हुने गरी सबैले सबै हामी एकताबद्ध छौं भन्ने देखिने गरी हामी एकताबद्ध छौं, हामी कतै फर्किएका छैनौं, कतै टुक्रिएका छैनौं, कतै देखा परेका छैनौं। हाम्रो एउटा केन्द्रबिन्दु भनेको सम्मानित जनता समुन्नत देश हो।
3: हस् डाक्टर साहब, आगामी कार्यकालको पनि धेरै धेरै शुभकामना छ, बधाई पनि छ।
4: धेरै धेरै सम्पूर्ण महाधिवेशन प्रतिनिधि देश विदेशबाट आउनु भएको छ, 7,000 भन्दा बेसी, सबैमा आभार प्रकट गर्छु, हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद।
3: हुनुहुन्थ्यो नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री डाक्टर बिला संग्रौला। आदरणीय श्रोता, नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजी का साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो नेपाली रेडियो
2: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्ते।
3: नेपाली कम्युनिष्टका सहयोद्धा अझ भन्दा मार्क्सवादी अर्थशास्त्रीका चिन्तक डाक्टर विजय कुमार पौडेलको निधनले धेरैलाई स्तब्ध बनाएको छ। उहाँलाई कसरी चिन्नुहुन्छ?
4: उहाँ एकदमै म व्यक्तिगत रूपमा चाहिँ मसँग मिल्ने साथी पनि हुनुहुन्थ्यो। उहाँको बुवाको साहित्यिक क्षेत्रको चाहिँ योगदान प्रगतिवादी साहित्यमा निकै चर्चामा रहेको छ र उहाँको छोराको हैसियतले पनि उहाँको अलग प्रकारको परिचय पहिचान थियो र स्वयं डाक्टर विजय पौडेल आफै पनि एउटा योग्य प्रबुद्ध व्यक्तित्वको रूपमा सरल हकी एकदमै मिलनसार व्यक्तित्वको रूपमा उहाँ नेपाली समाजमा कहिले मीडियाको क्षेत्रबाट, कहिले बौद्धिक क्षेत्रबाट, कहिले राजनीतिक क्षेत्रबाट निरन्तर आफ्नो उपस्थिति जनाइरहेको एउटा प्रखर एउटा बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो र व्यक्तिगत हिसाबले मसँग एकदमै नजिकै भएर मिल्ने सहजतापूर्वक चाहिँ सहकार्य गर्ने हाम्रो एक प्रकारको प्रतिबद्धता पनि थियो। आज खास गरी हिजो मैले यो जुन समाचार सुने त्यसले चाहिँ एउटा नेपाली समाजको एउटा योग्य प्रबुद्ध व्यक्ति गुमाएको चाहिँ महसुस भएको छ। त्यही रूपमा मैले उहाँलाई चिन्छु, उहाँप्रति हार्दिक श्रद्धाञ्जली, उहाँको परिवार आफन्त एवं शुभचिन्तक सबैप्रति हार्दिक समवेदना पनि म व्यक्त गर्न चाहन्छु।
3: अब पौडेलजी, देश राष्ट्रिय स्वतन्त्र पार्टीले हाकिरहेको छ, प्रधानमन्त्री बालिन शाह हुनुहुन्छ, देशमा धेरै ठूला बितण्डाहरू, बाढ़ीका बितण्डाहरू पनि हामीले सामना गरिराख्नु परेको एउटा परिस्थिति छ। अहिले सरकार चाहिँ अलिकति सुशासनको क्षेत्रमा, जस्तो तपाईँहरू पनि 10 वर्षे सशस्त्र द्वन्दबाट उदय भएर 2064 सालदेखि आजसम्म आइपुग्दाखेरि अनवरत रूपमा देशको विकास र भ्रष्टाचारको समूल नष्ट र लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा लाग्नुभयो। त्यसको उपजमा अहिले नयाँ पार्टीहरू आएका छन्, परिष्कृत भएर चाहिँ नयाँ युवाहरू चाहिँ भनौँ न त्यो राजनीतिक दलमा चाहिँ उभिएका छन्, रिफर्म गर्न खोजिरहेका छन्। देश सही ट्र्याकमा छ, विकास र समृद्धिको पक्षमा सही तरिकाले हिँडिरहेको छ।
4: हजुर,
3: देश सही तरिकाले हिँडिरहेको छ, सही ट्र्याकमा छ राष्ट्र?
4: सही तरिकाले हिँडेको छैन। खास गरी प्राकृतिक विपत्ति त मानवीय रूपमा चाहिँ कसरी ल्याएको होइन, प्राकृतिक रूप पनि आएको हो। त्यसपछि प्रकट भएका प्राकृतिक विपत्तिका कारणले व्यक्त भएका प्रकट भएका परिघटनाहरूको समायोजन व्यवस्थापन र त्यसलाई ठिक ठिक ढंगले चाहिँ समयमा नै उद्धार राहत पुननिर्माण जस्ता विषयहरू फेरि चाहिँ सरकारको, राज्यको, नागरिकको, हामी सबैको साझा जिम्मेवारीको रूपमा पर्छ। त्यसमध्ये पनि खास गरी सरकारले चाहिँ संवेदनकारी भूमिका, सबै पक्षलाई सँगै लिएर जाने, आपतमा जनतालाई अपील गर्ने, देशका संघ संस्थाहरू, राजनीतिक पार्टीहरू, अन्तर्राष्ट्रिय समुदायहरूलाई अपील गर्ने र चाहिँ दुःख र चाहिँ अप्ठ्यारो परिस्थितिमा सँगै लिएर जाने जुन प्रकारको व्यवस्थापकीय भूमिका सरकारको हुनु पर्थ्यो त्यो चाहिँ नभएको देख्दाखेरि र खालि स्टन्ड प्रचारमा, तपाईँलाई एक शब्दमा भन्दाखेरि अरूको आलोचनामा आफ्नो भविष्य देख्ने, आफ्नो भविष्य पुष्टि गर्ने र अरूको आलोचना गरिसकेपछि देश समृद्ध बन्छ भन्ने चाहिँ प्रकारको झुट सपना सम्प्रेषण गर्ने र तपाईँले अहिले भन्नुभयो जस्तै यस्ता कतिपय क्रियाकलापहरूमा सरकार यो विपत्तिको प्रकरणमा पनि व्यक्त भएको मैले पाएको छु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा, महँगी नियन्त्रणको क्षेत्रमा जनतालाई जसरी पहिला चाहिँ घर घरमा पासपोर्ट, घर घरमा राहत, घर घरमा चाहिँ डेलिभरीका कुराहरू दिइनेछ भनेर प्रचार हल्लाखल्ला गरिएको थियो, घर घरमा रोजगारीको कुरा गरिएको थियो, विदेशमा गएका नागरिकहरूलाई, युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्ने जुन प्रकारको चाहिँ आवश्यकभन्दा बढी हल्ला गरेर सरकारलाई, यो सरकार गठनको निम्ति जनताले समर्थन पनि गरे र सरकारले त्यो प्रकारको प्रचार पनि सरकार आएपछि पनि गर्यो, पहिला पनि गरेको थियो। तर आज परिणाम आउँदाखेरि ग्यास एउटा चाहिँ तपाईँको थोरै बाटो तलमाथि भएर कहीँ न कहीँ चाहिँ त्यो हुँदाखेरि ग्यास जनताले प्राप्ति नगर्नु, गत सालको यही समयावधिभन्दा 5 गुणा झण्डै महँगी वृद्धि हुनु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा पनि प्रतिशोध बाहेक परिणाममा कहीँ कतै पनि काम प्रकट नहुनु, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कहीँ कतै पनि परिपक्वतापूर्वक कूटनीतिक प्रणाली अगाडि बढाउन नसक्नु, यी कतिपय क्रियाकलाप गतिविधिहरूले पर्खरै हेरको जुन स्थितिमा हामी थियौं त्यो अवस्था अहिले रहेन। सरकार एकदमै चाहिँ अपरिपक्व उडेनठ्याउलो र कहीँ कतै पनि संयोजनको भूमिकाकारी प्रभावकारी भूमिकामा नरहने गरी व्यक्त भएको मैले महसुस गरेको छु।
3: देवेन्द्र पौडेलजी, तपाईँहरूको दिनचर्या पनि सरकारको आलोचना गर्ने, सरकारको विरोध गर्ने बस्ने होइन?
4: बिल्कुल होइन, सरकारले गरेका कतिपय राम्रा कामहरूको हामीले समर्थन गरेका छौं, गर्छौं, र कतिपय चाहिँ खालि विरोधको निम्ति मात्रै विरोध होइन, तर अब यो हाम्रो मात्रै कुरा होइन, जनताले समेत राखेको कुरा हो। त्यसो भएको हुँदाखेरि आलोचनामा मात्रै रमाउने हाम्रो होइन, सरकार भइसकेपछि अरूको आलोचना ग्रहण पनि गर्ने, आलोचनाको अतिरिक्त चाहिँ डेलिभरी पनि दिने, जनतालाई चाहिँ भरोसा र अभिभावकीय भूमिकामा सरकार छ भन्ने कुराको प्रत्याभूति दिलाउने त सरकारको काम हो नि। त्यो नभएको हुँदाखेरि टिप्पणी गर्नु त लोकतन्त्रको हामीले प्राप्त गरेको ल्याएको यो प्रणालीको विशेषता नै हो। त्यसो भएर आलोचना गर्नु लोकतन्त्रको चाहिँ सुन्दर पक्ष हो, त्यसलाई चाहिँ सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ।
3: तर अहिले चाहिँ अब जुन तरिकाले छिमेकीहरूका सम्बन्धका विषयहरू, कूटनीतिकका विषयहरू, संयुक्त राष्ट्र संघमा गएर गरेको सम्बोधनका विषयहरूदेखि लिएर हरेक कुरामा चाहिँ सरकारले अब यो विपदको बेलामा अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ आफू केन्द्रित वा चाहिँ नेपाल केन्द्रित बनाउन त सफल बनेको छ नि त होइन?
4: अब यो मैले भनिसके अघि पनि, अब सरकारले संयुक्त राष्ट्र संघका यस प्रकारका सार्वजनिक अघि भए जस्तो केही समय पहिले भए जस्ता कार्यक्रममा सहभागी हुँदा बहुपक्षीय र द्विपक्षीय र विभिन्न देशहरूसँग मल्टिलेटर वार्ताहरू गरेर नेपालको चाहिँ चासो नेपालको सरकारहरू व्यक्त गरेर कन्भिन्स गर्ने साइड लाइन मिटिङहरूमा सक्रियता हुनुपर्थ्यो। यद्यपि परराष्ट्र मन्त्रीले अहिले तपाईँले भने जस्तै सबै कुराको हामी आलोचना गर्दैनौं, परराष्ट्र मन्त्रीले अलिअलि त्यो भूमिका निर्वाह गरेको देखियो, त्यसलाई हामी सकारात्मक रूपमा लिन्छौं। तर प्रधानमन्त्रीको तपाईँ त्यहाँ गएर हेर्नुभयो भने तयारी गरेको भाषण व्यक्त गर्नुभयो, त्यो भाषण त त्योभन्दा राम्रो शैलीमा योभन्दा पहिलेको सरकारले पनि त व्यक्त गरेका थिए। के अरे, राजा महेन्द्रदेखि आजसम्म आइपुग्दाखेरि कुनै पनि प्रधानमन्त्री त्यस्तो प्रकारको कार्यक्रममा गएर अंग्रेजी भाषामा कसले बोलेका थिएनन् र राम्रो बोलेका थिए। अझ चाहिँ बढी नै आलोचना गरेको, टिका टिप्पणी गरेको केपी ओली कुनै चाहिँ बौद्धिक एकाडेमिक चाहिँ संस्थाबाट पढ्नु भए होइन, अंग्रेजी भाषामा नै नहेरिकन चाहिँ व्यक्त गरेको कुरा पनि सार्वजनिक भएको छ। केही समय पहिले गएको कार्यक्रममा प्रचण्डले पनि अंग्रेजीमै बोल्नु भएको थियो, देउबाले पनि अंग्रेजीमै बोल्नु भएको थियो। मैले यसको अर्थ चाहिँ प्रधानमन्त्रीलाई अपमान गर्न खोजेको होइन, हाम्रो देशको सम्माननीय प्रधानमन्त्रीलाई सम्मान पनि छ, तर त्यसैलाई जसरी प्रचार गरियो त्यो प्रचारले परिणाम के भयो त भन्दा, परिणाम हुनको निम्ति त छिमेकी मित्र राष्ट्र भारतसँगको सम्बन्ध, छिमेकी मित्र राष्ट्र चीनसितको सम्बन्ध, त्यहाँबाट गएका राष्ट्र प्रमुखहरूसितको वार्ता, एजेण्डाहरूमा सहमति, अरू कतिपय चाहिँ युरोपियन र अरू कतिपय देशहरूसितको चाहिँ सम्बन्ध, एफडीआईको निम्ति अरू कतिपय देशहरूसँग सम्बन्ध कायम गरेर पहल गर्ने लिने, र विपदको जुन चाहिँ नेपालमा घटना घट्यो त्यो घटनामा अरू कतिपय चाहिँ छिमेकी राष्ट्रहरूसँग विदेशीहरूसँग कूटनीतिक वार्ता सम्वाद गरेर सहयोगको चाहिँ कहीँ न कहीँ टेबलीकरण गरेर ल्याउन सकेको भएदेखि परिणाममा व्यक्त हुन्थ्यो। त्यसो भएर चाहिँ प्रस्तुति राम्रो थियो, मैले आलोचना मात्रै गरेको होइन, प्रस्तुति त परिणाममा व्यक्त त भएन नि, हो त्यहाँनिर सरकार सुक्रिएको।
3: र अब जाँदा जाँदै अहिलेको अवस्थामा चाहिँ जसरी नेपालको राजनीति अर्थात हरेक क्षेत्रमा काम गरेका व्यक्तिहरूको पक्राउ, त्यसपछि छोड्ने प्रवृत्ति र अझ भन्दा सरकार नै ढाल्ने खालका रणनीतिहरू चाहिँ अख्तियार भएका रहेछन् पछाडिबाट भनेर चाहिँ सशस्त्र आईजी वंशराज दाहालको बर्खास्ती, चोलेन्द्र शमशेरको घरमा छापा, उनी निकटका घरमा छापा, यी सबै प्रक्रियाहरूले गर्दाखेरि सरकारले जुन तरिका अपनाइरहेको छ त्यसमा तपाईँहरूको बन्दुकी छ?
4: अनि यसमा कुनै पनि देशमा लोकतान्त्रिक प्रणाली अनुसार विधिको शासन हुन्छ, कानूनको चाहिँ परिपालन गर्नुपर्ने सबैको निम्ति अनिवार्य हुन्छ। खास गरी यी कतिपय क्षेत्रहरूमा पहिला मान्छेलाई चाहिँ हेरेसमेन्ट गर्ने, समात्ने, गिरफ्तार गर्ने र केस र अभियोजन खोज्ने जुन सरकारको नीति छ, जुन क्रियाकलाप र गतिविधिहरू अगाडि बढेको हामी पाउँछौ, त्यसमा नै पूर्वाग्रह मिश्रित छ। त्यसो भएर व्यक्तिलाई पहिला थुन्ने, गिरफ्तार गर्ने, एरेस्ट गर्ने, त्यसपछि चाहिँ त्यसको चाहिँ अभियोग चाहिँ खोज्न हिँड्ने, जुन प्रकारको तरिकाहरू अप्नाइएको छ त्यो चाहिँ विधिको शासन र कानूनी राज्यको हिसाबले नमिल्ने कुरा सरकारले अगाडि बढाएको प्रतीत हुन्छ।
3: हस् देवेन्द्र पौडेलजी, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद। नमस्कार।
4: धन्यवाद।
3: हुनुहुन्थ्यो नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेम्बम बिदा चाहन्छु। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान।

साथीबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेले 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरेच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

Señor.

0: त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235682।

0: पूजा पूरण चारैतिर हिँड्नुपर्छ चा। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नुपर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी
2: समय सूचक। यो जन मनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: के गर्दै केटा हो आज निरत दाइको एनिभर्सरी छ भनेर जाने होइन
1: म त कता जान्छु
2: म त नुहाउनु जान्छु
3: म त नयाँ लुगा किन्नु जान्छु
1: म त मुख धुन जान्छु यहाँ

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: प्रडक्टका उत्पादनहरू भुजिया, दाल मोट, मटर फ्राई, चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।
1: Enoxy Entertainment.

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: ट्याक्सी ट्याक्सी खै
2: कता हो म यहाँ चिटिक्क परेर
1: पार्टीमा जान लागेको देखेन।
2: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो। लिन आऊ बाजा बजार।
3: हो बचाउने हो
2: बाजा।
1: सधैँलाई घर जै बस्ने भए आए हुन्छ
4: नत्र आफ्नो आफ्नो बाटो त तय हुन्छ।

0: तिमीहरूलाई थाहा छ यसको त नाम मात्र मदन नजिया एक वर्षदेखि मुना म्याडमलाई मन पराउँछ न भन्न सक्छ न छोड्न सक्छ के गर्छ होला यसले
1: अनि तलाई थाहा छ यो संसारमा एउटै अनुहार भएको सातजना हुन्छ नि
2: त्यस्तै हो भने त मुना म्यामको र मदनको पनि होला नि दुई चारजना
0: मुना म्याडम र मदनको चाहिँ थाहा भएन होइन अरू तिन चारजनाको चाहिँ लभ सक्सेस होला है
3: जसरी मदनको माया मुनाले बुझेको थियो त्यसरी एक दिन मुना म्याडमले मेरो माया खसरी नबुझ्दा
4: ओइ म्याडम आउनु म्याडम

0: अब पालो मुना र मदनको।
1: हे
2: अरे
1: आओ
2: मुना म्याडम,
1: म छोड्दिन्छु।
2: अचम्मै भयो त
1: दाइजाम।

0: अरे आतम एक्लै
1: देखो यहाँको त मेरो माया म उसको छाया उनी पिलिनको सिटमा हामी जित्नेको बिचमा एउटा फोटो खिच्न
0: डुबायो यार।

0: अब त दिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्दना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

नमस्ते, म गायिका दिपा लामा। हजुरहरूलाई हाम्रो सङ कस्तो लाग्यो? मन पर्यो भने प्लिज लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू।

होन्डासँग यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: sorry, Biplav. We may have to go mountains, as you know.
1: It's just in my dance when I was enough. Plus, see me head on it.
2: डान्स एउटा बहना मात्रै त हो मलाई तिमीमा पो इन्ट्रेस्ट छ त कस्तो कुरा नबुझेको भनेपछि मैले तिम्रो मन जित्न डान्स नै सिक्नु पर्यो होइन त तर आफूलाई त्यो फुट्टा डान्स आउँदैन सिक्ने पो कसरी idea.
3: 1, 2, 3, 4, 5, 6, 7, 8.
2: Oh, yes.
3: 1, 2, 3, 4, 5, 6, 7, 8.
1: 1, 2, 3, 4, 5.
0: Actually,
1: my health
0: type
1: of
0: you.
1: What's the help? Cosmo, what's the money?
4: ओहो भनेपछि कुरो त गम्भीर रहेछ नि
2: लास्टै नि
4: चिन्ता नगर वाइफ हियर व्हेन वी आर हियर गर्ल्स ओके लेट्स गो

साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

लागेको चिन्ता परेको जस्तो छ। एउटा मात्र होइन, दुई दुई हातमा लड्डु परे जस्तो छ। फुटिनेको बाबुसँग म कहिलेदेखि डिभोर्स गर। एक्सक्युज मी, व्हाट ह्यापन्ड? अनि मेरो दाना चाहिँ लुकी लुकी हेर्ने, अहिले मैले लप पार्नु खोज्दा चाहिँ केही छैन क्या। दाना उनी फर्दिनु, यति राम्रो छन् हत।

0: अरे सुन न, मेरो कुरा त सुन।
1: मलाई केही कुरा सुन्नु नै छैन, तिमी त मेरो छेउमा आउने पनि होइन।
0: जस्ट तिमीलाई फकाउनलाई मात्र हो कि यो सब गरेको? त्यस्तो नराम्रो नसोच न प्लिज।
1: तिमी गइहाल त्यहाँबाट, यत्रो विश्वास गरेर म फर्केर आएँ होइन, लास्टमा केटाको दाँत कस्तो हुन्छ भनेर देखाइहाल्छ।

0: ओहो केटाहरू के गर्दै हो किन स्याड आज
1: दारी सक्यो
2: दारू होइन पैसा सक्यो भन्न
1: टेन्सन नलिन आज एउटा मुर्खा दाई भेटेको छ तलवार त्यो दाईको बवाल हान्नु पर्छ
2: ऊ आए दाई
3: किन बोलाएको
1: आज हाम्रो यहाँ पार्टी हुँदैछ आज गुड फ्राइडे हो मेरो साथीहरू हो क्या
0: हाई ब्रो
3: भाउजूले मार्छ जानुपर्छ
1: ए बस्नु दाई आउनु बस्नु
3: होइन कि मलाई बुढीले मार्छ घरमा रहेन भने

Yo siempre tengo una madre. Yo siempre tengo una madre.

0: कता हो चिटिक्क परेर
1: यसो आवाज जान लाको
0: भुइँ पुस्यौ
1: पुसे
0: लुगा धोयौ
1: धोए
0: भाडा माझ्यौ
1: आछी माझे त
0: ए त्यसो भए हावा खाना चाहिँ होइन मेरो बहिनी आएको छ एयरपोर्टमा लिन जाऊ
1: आछी
0: के को आछी हो ढिला भएपछि छुट्दा भने

0: तपाईलाई थाहा छैन साली आदि घरवाली हुन्छ भनेर।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
2: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचा दमकल फोन नम्बर 021-542-6666 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-542-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोला दाइ के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

मैले सोचे नै थिइनँ तिमीलाई यस्तो गर्छौ भनेर. हाम्रो बिचमा चेनी थियो. व्हाटएभर देयर वाज, एभ्रिथिङ इज ओभर नाउ.

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: तेरो अनलाइन क्लास कस्तो चलिरहेको छ यार?
2: मेरो त ठिकै चलिरहेको छ। अनि तेरो?
1: ए कुरै नगर, बकवास छ।
2: ओए रजुक्ति, तँ अभि होइन? ओए हो त
3: ओभ्या,
4: किन
3: कसलाई कुरेर बसेको?
2: कालीलाई।
3: किन नि?
4: उसलाई नेपाली सिकाउनु छ।
3: ऊ त आज आउँदैन अरे। मैले उसलाई तल दिएको थिएँ, उसको बाबाले आज दिनुहुन्न अरे।
2: है
3: कहाँ भन्नु लाग्छ? म सिक्छु नि नेपाली।

हुन्छ नि त अर्को वर्ष दसैँमा आउला के गर्ने परदेशी लाइफ यस्तै हो धेरै मिस गरिरहेको छु ल ल अहिले म ड्युटीमा राख्छु ल बेन्जोले फेरि मार्च देख्यो भने बाई

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: माथिबाट फुड प्रोडक्ट का उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रोडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।
2: महाराज के टोलाएर चिया खाउँ, चिया
3: मुड फ्रेस हुन्छ।
4: रेस्टमा के चल्दैछ हाम्रो त्यसमा?
5: बाटो छ कि बस्तो छ नि राजा, लिन आउने यार छैन घरमा बजे बजा।
6: यस्ता पानी मरुवा हिँड जाउँ बहिनी।
4: बुद्धि लगाऊ कि प्रयोग गरौ बल, के आइडिया छ त बिमल?
2: छ महाराज,

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरूद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
2: दशैंको मुखमा प्रियजनको श्राप कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सीडीएएसडीएन बीएसडी कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साता पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ़ाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
1: दशैं मान्न फर्किने परदेशीको लड़को शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़, अटोरिक्साको चर्को आवाज, गाड़ीका हन र यात्रीको कोलाहाल, भारतको रूपौडियाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिरहेका छन्। प्राय सबैले काँधमा ठूल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिक। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर शाही, दुई ठूला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका शाही 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा यो खबर छ।
2: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी रासोपाकी सांसद रचना खतिवडा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका शहीद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए।